रहेका छन् भने कुल कारोबार 8,52,00,000 रूपियाँ पुगेको छ। साधारण सभाको अवसरमा सदस्यहरूलाई 15% बोनस लाभांश वितरण गरिएको प्रबन्धक प्रतिज्ञा पौडेलले जानकारी दिनुभएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। बूढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले हिजो 321 जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हवाई तथा सकुशल स्थल मार्गबाट उद्धार गर्नुको साथै प्रभावित क्षेत्रका लागि 6,170 किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको अनुसार नेपाली सेनाले MI-17 सहित 4 हेलिकप्टर परिचालन गरी बाढ़ी प्रभावित गोर्खाका विभिन्न स्थानबाट उद्धार कार्य दिनभरि नै सञ्चालन गरिरहेको थियो। सोमबार फिल्म सिमलिङ त्यसै गरी आरूघाट दोभान त्यसै गरी हुलचुक लगायतका स्थानबाट हवाई साधन मार्फत 308 जनाको उद्धार गरेको छ। यसैगरी स्थल मार्गबाट थप 13 जनालाई सुरक्षित स्थानमा लगेको निर्देशनालयले जानकारी गराएको हो। बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्रीको अभाव हुन नदिन नेपाली सेनाले काठमाडौँबाट फिल्मसम्म 6,170 किलोग्राम राहत सामग्री ढुवानी गरेको छ। बाढ़ीबाट बेपत्ता 5 जनाको खोजी कार्य पनि भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार 9 विदेशी सहित 96 जनाको उद्धार गरिएको थियो र सोमबार हिजो थप 10 विदेशी नागरिकको पनि उद्धार गरेको छ। प्राधिकरणको विपद प्रतिकार्य शाखाको अनुसार प्रमुख रामबहादुर केसीका अनुसार बाढ़ीका कारण जोखिममा परेका र सड़क सञ्जाल अवरूद्ध हुँदा आवत जावत गर्न बाँकी रहेका विभिन्न स्थानमा फँसेका नागरिकहरूलाई हवाई साधन मार्फत उद्धार गरिएको छ। सड़क सम्पर्क अवरूद्ध भएका कारण स्थल मार्गबाट राहत दिन कठिनाई भएपछि हवाई इन्धन साधनबाट उद्धार र राहत ढुवानीलाई निरन्तरता दिइरहेको प्राधिकरणले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना आज बिहानबाट शुरू हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना आज बिहानबाट गर्ने तयारी भइरहेको जानकारी गराएको छ। समितिको सदस्य सचिव राजु कोठेवालको अनुसार आज बिहान 8 बजेबाट खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना शुरू हुने बताएको छ। निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यको उम्मेद्वार बाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जानकारी गराएका छन्। काठमाडौँ जिल्ला अदालतले कियर गिभरमा इजरायल पठाउने भन्दै रकम ठगी गरिएको आरोपमा पक्राउ परेका परेकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उम्मेद्वार विनिता खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले उनलाई थुनामुक्त बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो। पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्काको नाम नमुछिएको र पीड़ितको जाहेरीमा पनि खड्काले रकम लिए खाएको अवस्था देखिने कुनै पनि अवस्था तथ्य नभएको आधारमा थुनमुक्त गर्न आदेश दिएको बताएको छ। अब खड्कामाथि थुना बाहिर राखेर अनुसन्धान हुनेछ। सीआईबीले कियर गिभरमा ठगिएको प्रकरणमा खड्का सहित 5 पक्राउ गरिएको थियो। सीआईबीबाट पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरत प्रसाद चौलागाई, दोलखाकी बालिका शिवाकोटी, ज्ञान बहादुर कार्की र शिवराम श्रेष्ठ पनि यस मुसिएका छन्। नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रमका बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएको हो। 2 दिन अगाडि मात्र नेकपा एमालेको स्थायी कमिटिको बैठकले पार्टीका विभिन्न तहमा क्रियाशील 13 नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरिएको थियो। शपथ लिनेहरूमा सृजना राई, पुष्पा केसी, सावित्र अरियाल, इन्दु कडेरिया, सीता पंगिनी, धर्मनाथ प्रसाद, त्यसै गरी सीता अधिकारी, तेजमान कङ्दवा, टंग आङबुहाङ, त्यसै गरी नवीन रोका, मीन बहादुर गुरूङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्। सन्
संसदीय सुनाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित 4 विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा मन्त्री परिषद न्याय परिषदबाट सिफारिश 4 विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको हो। सुनवाईको कार्यविधि अनुसार 10 सूचना जारी गर्ने निर्णय गरिएको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक 9 सूचना सार्वजनिक गर्न समिति सचिवालयले निर्देशन दिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी गराएको छ। केही दिन अघि बसेको न्याय परिषदले बैठक उच्च अदालत पोखराका मुख्य न्यायाधीशहरू डाक्टर रत्नबहादुर बागसन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सरू, जनक पाण्डे र गोकर्ण डागीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएको थियो। नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्था कार्यविधि निर्देशक 2060 प्रावधान संशोधन गरिएको छ। संशोधन व्यवस्था अनुसार अब सवारी ध्वनि स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता र नामसारी गर्न सकिने भएको छ। पूर्वाधार विकास मन्त्रालयको अनुसार संशोधनको व्यवस्थाले सवारी साधनको दर्ता, नामसारी, बीमा तथा नामाकरण सम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको हो। नयाँ व्यवस्था अनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिनेछ। योसँगै डिलरबाट जाँच भइसकिएको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गर्नुपर्ने छैन। यसै गरी सवारी खरिदकर्ताले वारेसनमा दिएको व्यक्तिगत मार्फत पनि कुनै सवारी दर्ता र नामसारी गर्न सकिनेछ। यसका लागि वारेसमा प्राप्त व्यक्तिले आफ्नो सकल परिचय पत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सकल परिचय पत्र सहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ। संशोधित व्यवस्थाले सवारी साधनको बीमा र बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटाएको छ। अब सवारी साधनको प्रत्यक्ष उपस्थिति बिना नै काम गर्न सकिने भएको छ। यसै गरी सवारी साधन नामसारीको क्रममा बायोमेट्रिक विवरण लिन सकिने व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ। संशोधित प्रावधान कार्यान्वयन अनुसार आयसँगै सवारी दर्ता र नामसारीका लागि कार्यमा धाउनुपर्ने झन्झट कम हुने र सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्न सकिने मन्त्रालयले अपेक्षा गरिएको छ। साझा खबरमा अब विदेशको खबर। पूर्वी अफ्रिकी देश जिबुटीको तट नजिकै 300 भन्दा बढ़ी आप्रवासी बोकेको डुंगा पल्टिँदा बालबालिका सहित कम्तीमा पनि 139 जनाको मृत्यु भएको छ। 80 भन्दा धेरैलाई बढ़ीलाई जीवितै उद्धार गरिएको छ भने 84 बेपत्ता भएका छन्। मृतकको संख्या बढ़न सक्ने अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ। जेनेभा मुख्यालयमा रहेको यस राष्ट्रिय संयुक्त राष्ट्र संघीय एजेन्सीको अनुसार अक्टोबरको समयमा साँझ जिबुटीबाट छुटेको उक्त ढुंगा यमनतर्फ जाँदै थियो र जिबुटीका अधिकारीहरूले सामूहिक अन्त्येष्टि गरिरहेका शवहरूलाई मात्र अहिले मृतकको रूपमा पहिचान गरेको छ। अन्य धेरै शवहरू जीवित बचेका आप्रवासीहरूले आफैले गाडेका छन्। ती आप्रवासीहरू ती शवहरू आधिकारिक पुष्टि भएपछि अधिकारी मृतकको तथ्याङ्कमा थपिने आईएओएमका जिबुटी प्रमुख कोइकेसले टेलिफोन मार्फत जानकारी गराएको छ। पाकिस्तानको खैबर पख्तुनवा प्रान्तमा संकटकाल घोषणा भएको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदालीले अफगानिस्तानको सीमामा जोड़िएका खैबर पख्तुनवा प्रान्तमा संकटकाल घोषणा गरिएको हो। साथै उनले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानका पार्टीको नेतृत्वमा रहेको प्रान्तीय सरकार पनि निलम्बन गरिदिएको छ। इस्लामिक उग्रवाद नियन्त्रण गर्न प्रान्तीय सरकार असफल भएको भन्दै संघीय सरकारले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। यो सँगै खानको पाकिस्तान तेहरिक ए इन्साफ पीटीआई पार्टी र संघीय सरकार बीचको टक्कर राप थप चर्किएको छ। पीटीआई समर्थकहरूले खानको रिहाईको माग गर्दै राजधानी इस्लामाबादतर्फ मार्च समेत गरिएको
जनाएको छ। र यसै गरी खैबर पाख्तुनमा अब प्रान्तीय गवर्नरले शासन सञ्चालन गर्ने पाकिस्तानका कानून मन्त्री आजम नाजिर तारारले बताएको छ। उनको अनुसार गवर्नरको प्रारम्भिक कार्यकाल जम्मा 6 महिनाको हुने भएको छ। संघीय सरकारले प्रान्तमा सेना परिचालन गर्ने पनि जनाएको छ। पाकिस्तानको संविधानमा संकटकालका बेला संघीय सरकारलाई प्रान्तीय प्रशासनको जिम्मेवारी आफ्नो हातमा लिन अनुमति दिने उल्लेख गरिएको हो। पछिल्लो महिनाहरूमा खैबर पख्तुनवा प्रान्तमा पनि उग्रवादी आक्रमण व्यापक रूपमा बढ़िरहेको छ। साझा खबरमा अब खेल खबर। खेल खबरमा दोस्रो सेती देवी कप 2083 अन्तर्गत 8 ए साइड खुल्ला पुरूष फुटबल प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। उपाधि यात्रामा रहेका 4 टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ। आयोजक बोर्ड गाउँ युवा क्लबले सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो सेमी फाइनल इन्द्रावती 4 र सिपा नौलिंगे स्वर बीच प्रतिस्पर्धा हुनेछ। अहिले बिहान 7:30 बजेबाट शुरू हुने खेलमा दुवै टोली फाइनलमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिनेछ। र यसै गरी दोस्रो सेमी फाइनलमा मण्डन स्पोर्ट्स क्लब र ग्रेभिक्स एएफसी भेट्नेछ। र बिहान 9 बजे हुने यस खेलको विजेताले उपाधिका लागि फाइनलमा स्थान बनाउन सकिनेछ। प्रतियोगिताको फाइनल खेल दिउँसो 2 बजे सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको समापन बागमती प्रदेश सभाका सदस्य तथा पूर्व मन्त्री कृष्ण कुमार तामाङ समेतको प्रमुख आतिथ्यतामा गरिने बोडगाउँ युवा क्लबले जानकारी गराएको छ। नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 क्यानाडा विरूद्ध 24 रनको जीत निकालेको छ। जीतसँगै नेपालले अंक तालिकामा 33 खेलबाट 26 अंक बनाएको छ। क्यानाडा सामु 236 रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा रोहित पौडेलले शतक प्रहार गरिएको छ। र मकसरस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले टस जित्दै फिल्डिङ रोजेपछि नेपालले पनि पहिलो ब्याटिङ गरेको थियो। नेपालले निर्धारित 50 ओभरमा सम्पूर्ण विकेट गुमाएर 235 रन बनाएको छ। जवाफमा ओमान 211 रनमा नै अल आउट भएको छ। नेपालको शुरूआत भने बिर्सन लायक समेत भएको छ। नेपालले ओपनर आशिफ शेखलाई 4 रनमा गुमाउँदा दोस्रो विकेटका लागि ईशान पाण्डे शून्यमा आउट भएको थियो। अर्को ओपनर अर्जुन कुमारले 53 बलमा 23 रनको इनिङ्स खेले तापनि थप सह रन जोड्न सकेन। त्यसपछि नेपालले कम ब्याग गरिएको थियो। अर्को एन्डमा गुलशन झाको साथ पाएको रोहितले एक दिवसीय क्रिकेटमा तेस्रो शतक बनाएका छन्। खेलमा उनले कुल 127 बल खेलेर 101 रनमा अल आउट भएको छ। गुलशन झा 48 बलमा क्याच आउट भएका छन् र बासिरको नाममा 20-30 रन रहेको छ। र यसै गरी नेपालका लागि नन्दन यादव करण केसी लगायत ललित राज वंशी सन्दीप लामिछाने सम्मान 22 विकेट मात्र लिएको छ। लीग 2 क्यानाडा 25 अंक सहित 7 स्थानमा छ। अब नेपालले अर्को खेल आज ओमानसँग खेल्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। रसुवा बाढ़ीमा 250 सयको सब डीएनए आफन्तसँग मिल्ने प्रारम्भिक संकेत। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट 321 जनाको उद्धार। 6,017 टन राहत धुवानी। नेपाली कांग्रेसको केन्द्रीय सदस्य उम्मेद्वार खड्कालाई थुनमुक्त गर्न अदालतको आदेश। नेकपा एमालेको नवनिर्वाचित 13 केन्द्रीय सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ। अब राजधानी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने। पूर्वी अफ्रिकी देश जिबुटी तटमा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा मृतकको संख्या 139 जना पुग्यो। र दोस्रो सेती देवी कपको सेमी फाइनल समीकरण पूरा। उपाधिका लागि आज 4 टोली भिड्दै
साझा खबर अहिलेलाई यति नै। अर्घ खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाई दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमंगको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ चौतारा सागाचोगढी नगरपालिका वडा नम्बर 5 परिवार सिन्धुपा।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष सुदीप श्रेष्ठ, चौतारा सागाचो गढी नगरपालिका, वडा नम्बर 2, परिवार

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में सम्पूर्ण आमा बुबा दाजुभाई दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्धुपाल्चोक

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष उद्धव नेपाल, चौतारा साँगाचोगढी नगरपालिका, वडा नम्बर 14, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम चौतारा सागाचो गोडिन नगरपालिका वडा नम्बर 13 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङ्बो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में सम्पूर्ण आमा बुबा दाजुभाई दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगढी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्ध।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: Elumbu FM 89.6 MHz.
1: अब समाचार विस्तारमा. छिमेकी मुलुकको भारत सरकारद्वारा विगतदेखि नै हाम्रो सिमानाको भूमि मिचेर हेपा प्रविधि देखाउँदै आइरहेको सबैमा सर्वविदितै छ. हालै हाम्रो प्राणभन्दा प्यारो मातृभूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका ठाउँहरूमा एकतर्फी रूपमा सीमा अतिक्रमण गर्दै सड़क निर्माण गरी सैनिक क्याम्पहरू खड़ा गर्दै हाम्रो भूमिलाई आफ्नो क्षेत्रमा गाभी नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले पनि बहादुरीका साथ सो क्षेत्र हाम्रो भएको दावी गर्दै नयाँ नक्सा प्रकाशन गरेको छ. अब हामी हिमाल पहाड़ तराईका सम्पूर्ण नेपाली एकजुट भई आफ्नो मातृभूमिको रक्षार्थ लड्नु छ, उठ्नु छ र जाग्नु छ. वीर गोर्खालीका सन्तान हामी अन्याय गर्दैनौ र अन्याय सहदैनौ पनि. वार्ता, छलफल, समाजदारी हाम्रो पहिलो प्रयास हो. विकल्प

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
2: आदरणीय श्रोताहरू, प्रभु येशू ख्रीष्टको अमूल्य नाममा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी हाम्रो भजन संग्रह अध्ययन श्रृंखलाको अन्तिम अध्ययन भजन संग्रह 150 आइपुगेका छौं। यो भजन सम्पूर्ण भजन संग्रहको अन्तिम निष्कर्ष जस्तै हो, जहाँ सबै सृष्टिलाई परमेश्वरको स्तुति गर्न आह्वान गरिएको कुरालाई आज

कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 9704209797।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन चौतारा सागाचोगढी नगरपालिका वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्धुपा।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपा।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर प्रगतिको हार्दिक

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ, बलिफी गाउँपालिका परिवार, सिन्धुपा।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ, चौतारा सागाचोगढी नगरपालिका, वडा नम्बर 5, परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष सुदीप श्रेष्ठ, चौतारा सागाचो गढी नगरपालिका, वडा नम्बर 2, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङबो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

0: check. It's 9 AM.
1: अहिले बिहानको 9 बजेको छ।

0: El Ambu Break Time.
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर बिरेन्द्र रत्न साक्य, शून्य

0: gmail.com. Contact 011-620-326 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shankar Sugari Nagar Palika 5, Sindhupansu.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
5: के भो
6: म कोइकेसँग बोलेछु
7: म पनि कोइकेसँग बोल्छु।

0: wait just a minute. We will return back.
1: दाई तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
5: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
6: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
5: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
7: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ।
8: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
9: 9849927।
0: एलम्बु FM 89.6 MHz।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: युवराज दुलाल, प्रतिनिधि सभा सदस्य, निर्वाचन क्षेत्र नम्बर 2, सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष उद्धव नेपाल, चौतारा साँगाचोगढी नगरपालिका, वडा नम्बर 14, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: भरत पराजुली प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 सिन्धुपाल्चोक।

0: 89.6 megahertz.
1: Megahertz. तपाईं हेर्दै हुनुहुन्छ बद्रमुक्तान अफिसियल युट्युब च्यानल।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमंगको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्ध।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन चौतारा सागाचोगडी नगरपालिका वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।

केडा यो चरीलाई जस्तो सुकै सिसाको गोली आए पनि छोड्नु हुँदैन। तिमीहरूलाई थाहा छैन, चरी मर्यो सिसैले, मायाले सिसैले।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङबो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा

0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
3: यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ? घर परिवारको अस्ताव्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

सकिन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किकीले हाँसोको खोजी टिटीले आँसुलाई पुछी बेन बेलकाको भिजा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोग

को संसारमा सकिँदैन लडेर मन खुसी हो व्यापारमा बेइमानीकै चल्दो रहेछ रूपमा पैसा फल्दो रहेछ इमान्दारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाज नै दुश्मन भयो कहिले छोरा खिचित गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिनुभयो तपाईँले।

ल्याएको छ रे, सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे, घरलेको पकेटमा हात्ती महँगो घडी लाएको रे, हजुरबाको खिच छाती भ्रष्टाचारी भएकोले, छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे, छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदियो रे, कहाँबाट ल्याउनु छोरी त्यसको सेवा गर्दैछु, होइन म त्यो घुस खोरी बल्ल पेट भर्दैछु, हिन्दी नै म मर्दैछु, तौला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु।

0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।
1: सुवर्णाडीलाई चिया खाउँ त।
2: हुन्छ हुन्छ।
1: कति बजेको यार वैभव फर्किट पनि, अब त भन न माया कि सुन्न पार्नु नि है केटा।

0: wait just a minute. We will return back.
1: ओइले के पारो ओइ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानुपर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849 13 27।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा साँगाचोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
0: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
6: चौतारा साँगाचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasugri Guri Nagarpalika 5, Sindhupalchok. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasugri Guri Nagarpalika 5, Sindhupalchok.
7: Elumbu FM 89.6 MHz.

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष सुदीप श्रेष्ठ, चौतारा सागाचो गढी नगरपालिका, वडा नम्बर 2, परिवार सिन्धु।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्धु

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ, चौतारा सागा चोगडी नगरपालिका, वडा नम्बर 3, परिवार सिन्धुपा।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष उद्धव नेपाल, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 14, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: भरत पराजुली प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ, चौतारा सागाचोगढी नगरपालिका, वडा नम्बर 5, परिवार सिन्धु।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङ्बो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

0: नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।
1: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन चौतारा सागाचोगडी नगरपालिका वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा सागाचो गोरिन नगरपालिका, वडा नम्बर 13, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागा चोगडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्धुपाल्चो।
2: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ, चौतारा सागाचोगढी नगरपालिका, वडा नम्बर 5, परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष सुदीप श्रेष्ठ, चौतारा सागाचो गढी नगरपालिका, वडा नम्बर 2, परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्धुपा

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङबो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: युवराज दुलाल, प्रतिनिधि सभा सदस्य, निर्वाचन क्षेत्र नम्बर 2, सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष उद्धव नेपाल, चौतारा साँगाचोगढी नगरपालिका, वडा नम्बर 14, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 3 परिवार सिन्धुपाल्चो।
2: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: sound check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

83 पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन चौतारा सागाचोगडी नगरपालिका वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्ध।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: आज तन्तपले टुको विनर हुनुभएको छ केटी समूह।
1: Elambu Break Time.

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ चौतारा सांगाचोगढी नगरपालिका वडा नम्बर 5 परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष सुदीप श्रेष्ठ, चौतारा सागाचो गढी नगरपालिका, वडा नम्बर 2, परिवार सिन्धुपाल्चोक।

उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रमुख टासी लामा तथा उप प्रमुख सुनिता अधिकारी, पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिंह

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।
2: You are listening to Lilongwe FM 89.6 MHz.

0: Just a minute. We will return back. Return back.
1: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगढी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा सागाचो गोडिन नगरपालिका, वडा नम्बर 13, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ, चौतारा सागर चौगडी नगरपालिका, वडा नम्बर 3, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङ्बो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ, जुगल गाउँपालिका परिवार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: कोही बुढा
1: तपाईँको ससुर बाकी
2: गाडी
0: के गो गाडी नि एकछिन उडाउने बेला भइसक्यो।

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन चौतारा सागा चोगडी नगरपालिका वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्धुपा।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: Thank you.
1: Wait just a minute. We will return back.

0: दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा सागाचो गोरिन नगरपालिका, वडा नम्बर 13, परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङ्बो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: Just a minute. We will return back. Return back.
1: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छड पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्धुपाल्चोक

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ, चौतारा सागा चोगडी नगरपालिका, वडा नम्बर 3, परिवार सिंह।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: युवराज दुलाल, प्रतिनिधि सभा सदस्य, निर्वाचन क्षेत्र नम्बर 2, सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष उद्धव नेपाल, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 14, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ चौतारा सागाचोगढी नगरपालिका वडा नम्बर 5 परिवार सिन्धुपा।

0: प्यारा भाइ बहिनी हो, आज हामी सबैजना मिलेर कदेखि ज्ञसम्म पढ्न सिक्छौ है।
1: हुन्छ अमी।
0: ल अब पढ्न सुरु गरौ है त।
1: हुन्छ अमी।
0: क क बाट कलम।
1: क बाट कलम।
0: ह
1: ख
0: ख बाट खरायो।
1: ख बाट खरायो।
0: ग
1: ग
0: ग बाट गमला।
1: ग बाट गमला।
0: घ
1: घ
0: घ बाट घर।
1: घ बाट घर।
0: ङ
1: ङ
0: ङ बाट नाक थुप्ली। ङ
1: ङ बाट नाक थुप्ली। ङ
0: स्याबास। क बाट ङ सम्म जाने होइन त?
1: जाने हो मिस।
0: रिहान, क देखि ङ सम्म उदाहरण सहित भन त।
2: क कलम। ख खरायो। ग गमला। घ घर। ङ नाका थप्ली। ङ
0: स्याबास। ल अब चबाट य सम्म पढौ है त।
1: हुन्छ मिस।
0: च
1: च
0: च बाट चरा।
1: च बाट चरा।
0: छ
1: छ
0: छ बाट छाता।
1: छ बाट छाता।
0: ज
1: ज
0: ज बाट जहाज।
1: ज बाट जहाज।
0: झ
1: झ
0: झ बाट झरना।
1: झ बाट झरना।
0: य
1: य
0: य बाट गोरु सिङ्गे। य
1: बाट गोरु सिङ्गे।
0: स्याबास। स बाट य सम्म सबैजनाले जान्यौ हैन त?
1: जान्यौ मिस।
0: अर्णव, च देखि य सम्म उदाहरण सहित भन त।
3: च चरा। छ छाता। ज जहाज। झ झरना। य गोरु सिङ्गे। य
0: स्याबास। ल अब ट बाट अण सम्म पढौ है त।
1: हुन्छ मिस।
0: ट
1: ट
0: ट बाट टपरी।
1: ट बाट टपरी।
0: ठ
1: ठ
0: ठ बाट ठग।
1: ठ बाट ठग।
0: ड
1: ड
0: ड बाट डमरु। ढ
1: ढ
0: ढ बाट ढक।
1: ढ बाट ढक।
0: अड
1: अड
0: अड बाट तीन धर्के। अड
1: अड बाट तीन धर्के। अड
0: स्याबास। सबैजनाले बुझ्यौ हैन त?
1: बुझ्यौ मिस।
0: एनरिक, त देखि अड सम्म उदाहरण सहित भन त।
4: ड टपरी। ठ ठगा। ड डमरु। ध डकनी। अना तीन धर्के। अना
0: स्याबास। हो, अब त देखि न सम्म पढ्ने है त।
1: हुन्छ मिस।
0: त
1: त
0: त बाट तबेला।
1: थ
0: थ थ बाट थर्मा।
1: थ बाट थर्मा।
0: द
1: द
0: द बाट दमकल।
1: द बाट दमकल।
0: ध
1: ध
0: द बाट धनुष।
1: द बाट धनुष।
0: न
1: न
0: न बाट नरिवल।
1: न बाट नरिवल।
0: हो, सबैजनाले बुझ्यौ हैन त?
1: बुझ्यौ मिस।
0: आशिका, त देखि न सम्म उदाहरण सहित भन त।
5: त तबेला। थ थर्मस। द दमकल। ध धनुष। न नरिवल।
0: स्याबास। ल फेरि प बाट म सम्म पढौ है त।
1: हुन्छ मिस।
0: प
1: प
0: प बाट परेवा।
1: प बाट परेवा।
0: फबाट फल
1: फबाट फल
0: ब
1: ब
0: बबाट बस
1: बबाट बस
6: भ भबाट भकारी
1: भबाट भकारी
0: म
1: म
0: मबाट मकै
1: मबाट मकै
0: पबाट मसम्म बुझ्यो हैन त
1: बुझ्यौ मित
0: ल अंकित पदेखि मसम्म उदाहरण सहित भन त
2: प परेवा छ फल ब बस भ भकारी म मकै
0: साबास ल फेरि यदेखि ज्ञसम्म पढ्ने है त
1: हुन्छ मिस
0: यबाट यज्ञ
1: यबाट यज्ञ
0: र
1: र
0: रबाट रथ
1: रबाट रथ
0: ल
1: ल
0: लबाट लसुन
1: लबाट लसुन
0: व
1: व
0: वबाट वकिल
1: वबाट वकिल
0: मोटो स
1: मोटो स
0: सबाट शङ्ख
1: सबाट शङ्ख
0: पेट चिरेको स
1: पेट चिरेको स
0: सबाट षड्कोण
1: सबाट षड्कोण
0: पातलो स
1: पातलो स
0: सबाट सलाई
1: सबाट सलाई
0: हबाट हलो
1: हबाट हलो
0: छ
1: छ
0: छबाट छेत्री
1: छबाट छेत्री
0: त्र
1: त्र
0: त्रबाट त्रिशूल
1: त्रबाट त्रिशूल
0: ज्ञ
1: ज्ञ
0: ज्ञबाट ज्ञानी
1: ज्ञबाट ज्ञानी
0: साबास यदेखि ज्ञसम्म आयो होइन त
1: आयो मिस
0: ल सबैजनाले यदेखि ज्ञसम्म उदाहरण सहित भन त
1: य यज्ञ र रथ ल लसुन व वकिल स शङ्ख स षड्कोण स सलाई ह हलो छ क्षेत्री
0: हो स्याबास भाइ बहिनीहरू आज तिमीहरूले कदेखि ज्ञसम्म जान्यो होइन त
1: जान्यो मिस
0: ल सबैजना मिलेर फेरि कदेखि ज्ञसम्म पढौ है त
1: हुन्छ

स्याबास, तिमीहरूले कदेखि ज्ञसम्म पनि जान्यौ र त्यसको उदाहरण पनि जान्यौ। अब हामी कदेखि ज्ञसम्मको गीत गाउँछौ है त।

0: थबाट थर्मस
1: थबाट थर्मस
0: द
1: द
0: दबाट दमकल
1: दबाट दमकल
0: ध
1: ध
0: धबाट धनुष
1: धबाट धनुष
0: न
1: न
0: नबाट नरिवल
1: नबाट नरिवल
0: हो सबैजनाले बुझ्यौ हैन त
1: बुझ्यौ मिस
0: आशिका तदेखि नसम्म उदाहरण

शाबाश, तिमीहरूले कदेखि ज्ञसम्म पनि जान्यौ र त्यसको उदाहरण पनि जान्यौ। अब हामी कदेखि ज्ञसम्मको गीत गाउँछौ है त।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ छ बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। कांग्रेस सहमहामन्त्रीमा राम हरि र अजय बाबु निर्वाचित, हुलाक सेवालाई व्यवस्थित गरिने मन्त्री तिमल सिन्हाको भनाई। प्रदेशका अधिकार र संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूको साझा चासो। हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा बाढ़ी आएको सरकारी टोलीको निष्कर्ष। चाडपर्व विशेष सुरक्षा योजना लागू, देशभर 50,000 बढ़ी प्रहरी परिचालन। पानामा भूकम्पपछि आपतकाल घोषणा। र नेपालले ओमानलाई दियो 264 रनको लक्ष्य। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको तामाकोशीमा आमा छोरा मृत फेला परेको घटना रहस्यमय देखिएको छ। आज बिहान तामाकोशी नदी किनारमा मृत भेटिएकी अन्दाजी 30 वर्षीय आसमा बस्नेत खड्का र उनका करिब 10 वर्षका छोरा आदित्य खड्का रहेको स्थानीयले बताएका छन्। आसमाको घर दोलखाको मेलुङ गाउँपालिका एक पवर्टी भएको र माइती घर सैलुङ गाउँपालिका 8 पोखरे भएको स्थानीयले बताएका छन्। तर दोलखा प्रहरीले भने परिवारको सदस्यले मृतकको शनाखत गर्न बाँकी रहेको बताएको छ। मृतक आसमाका श्रीमान दिनेश खड्का लामो समयदेखि विदेशमा रहेको र असोज 22 गते मात्रै स्वदेश फर्किएको बताइएको छ। उक्त दिन उनीहरूसँगै होटलमा बसेको र असोज 23 गते बिहानबाट आसमा छोरासहित सम्पर्कविहीन भएकी थिइन्। श्रीमान स्वदेश आएको भोलिपल्टै सम्पर्कविहीन भएकी आसमा र उनका छोरा आदित्य दोलखाको तामाकोशी नदी किनारमा आज बिहान मृत फेला परेका हुन्। घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विवेक घिमिरेका अनुसार उनीहरूको शव तामाकोशी नदी किनारमा रूखमा अड्किएको अवस्थामा फेला परेको हो। श्रीमान विदेशबाट फर्किए लगतै आसमा छोरासहित बेपत्ता हुनु र दुवैजना मृत फेला पर्नुले घटना शंकास्पद देखिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज कुमार लामाले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो। मन्त्री परिषदले सिफारिश गरेको उक्त अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। संविधानले दिएको अधिकार कार्यान्वयन नभएको र संघीय सरकारले आवश्यक कानून तथा स्रोत साधन उपलब्ध नगराएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू साझा दबाव सृजना गर्ने तयारीमा जुटेका छन्। प्रदेश सरकारका समस्या छुट्टा छुट्टै उठाउँदा सुनवाई नभएको निष्कर्षसहित साथै प्रदेशका मुख्यमन्त्रीहरूले मोर्चाबन्दी गरेका हुन्। उनीहरू साझा एजेण्डा बनाएर प्रधानमन्त्रीसँग सामूहिक छलफल गर्ने तयारीमा छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा आजदेखि शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले संघीयता प्रभावकारी बनाउन अधिकार बाँडफाँड कानून निर्माण प्रशासनिक स्वायत्तता र वित्तीय हस्तान्तरणका विषय तत्काल टुंगाउनु पर्नेमा जोड़ दिनुभएको छ। सम्मेलनबाट प्रदेशका साझा समस्या पहिचान गरी संयुक्त निष्कर्षसहित संघीय सरकार समक्ष प्रस्तुत गर्ने तयारी रहेको छ। प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउने तर संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयनमा ढिलाइ गर्ने प्रवृत्तिप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले प्रदेशलाई अधिकार र जिम्मेवारी दुवै दिनुपर्ने तथा संघीयताको मर्म अनुसार तीनै तहका सरकारबीच समन्वय बढ़ाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित भएका छन्। सानेपामा जारी मतगणना सकिएसँगै खतिवडा शिवाकोटी निर्वाचित हुनुभएको हो। अन्तिम नतिजा अनुसार खतिवडाले 2,919 र शिवाकोटीले 2,172 मत पाएका छन्। उनीहरू खुल्ला क्लस्टरबाट निर्वाचित भएको हो। यद्यपि निर्वाचन समितिले औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको छ।
कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीले मन्तव्य राख्दै सहकार्य समन्वय र सहअस्तित्वलाई जोड़ दिनुभएको छ। सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कतिपय पूरा हुन नसकेका जनअपेक्षामा टेकेर भ्रम सृजना गरिरहेको बताउँदै तथ्यगत रूपमा भ्रमलाई चिर्दै समृद्धिको बाटोमा अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले नेपालको संविधानले निर्दिष्ट गरेका अधिकारहरू हस्तान्तरण गर्न आलटाल गरेको बताउनुभयो। उहाँले प्रदेशका अधिकार हस्तान्तरण गर्ने विषयमा संघीय सरकारले नजरअन्दाज गरिरहेको चर्चा गर्दै प्रहरी ऐन र निजामती ऐन छुटे ल्याउन आग्रह गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित प्रभावकारी र गुणस्तरीय सेवाको रूपमा अघि बढ़ाउने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा आज एक आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। उहाँले विगतमा हुलाकका गतिविधि कमी कमजोरी र देखिएका समस्याको पहिचान गरी आगामी दिनमा हुलाकको काम प्रभावकारी बनाउन माताहतका कर्मचारीलाई विशेष पहल आवश्यक रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले बजेट अभाव साधन स्रोत कमी र कार्य सम्पादनमा जटिलता देखाएर कुनै पनि कर्मचारी आफ्नो अधिकार र कर्तव्यबाट नपञ्चिन निर्देशन दिनुभयो। हुलाकको सेवालाई छिटो छरितो र गुणस्तरीय बनाउनेमा विभाग माताहतका सबै निकाय र कर्मचारीको सकारात्मक सोच र प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाई छ। हिमतालमा पहिरो खसेर गेग्रान सहित बग्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद सहितको टोलीले गरेको अध्ययन अनुसार पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको र उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रान सहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रान सहितको बहाव आएको टोलीको निष्कर्ष छ। अनुसन्धानमा संलग्न विज्ञान अनुसार 6,000 मिटर भन्दा माथिबाट खसेको पहिरो करिब 5,500 मिटरमा रहेको हिमतालमा थुप्रेर बाढ़ी आएको थियो। टोलीका अनुसार बिहान करिब 4 बजेदेखि 4:30 बजेको बीचमा पहिरो खसेको अनुमान छ। सोही क्षेत्रमा बिहान 4:22 बजेर र 22 मिनटमा 3.5 रेक्टर स्केलको भूकम्प समेत मापन भएको थियो। प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार गेग्रान विस्तारै स्याहार खोलामा आएर थुप्रिँदा खोला थुनिने र खुल्ने क्रम चलेको थियो। यही प्रक्रियामा कारण पटक पटक बाढ़ी आएको उहाँको भनाइ छ। नेपाल प्रहरीले देशभर 50,000+ प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेले बताउनुभयो। चाडपर्वमा हुन सक्ने ठगी चोरी डकैती लुटपाट जुवातास अनलाइन ठगी बेटिङ नक्कली नोटको कारोबार अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू बढ़न सक्ने विश्लेषण गरी सोही अनुसारको सुरक्षा रणनीति बनाएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी लगायत 7 प्रदेश प्रहरी कार्यालयबाट 50,458 जनशक्ति परिचालन हुने प्रवक्ता काफ्लेले बताउनुभयो। अब विदेशको खबर। शक्तिशाली भूकम्पबाट घर विद्यालय अस्पताल सड़क तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपतकाल घोषणा गरेको छ। यसैबीच आज बिहान पानामा 6.1 म्याग्नेच्युडको भूकम्प गएको नेशनल सेन्टर अफ
सिस्मोलोजी एनसीएसले जनाएको छ। यसअघि शुक्रबार 7.7 म्याग्नेट्युडको भूकम्प गएको थियो। त्यसपछि 147 पराकम्प आएका थिए, तीमध्ये केही 6.1 र 6.6 म्याग्नेट्युडसम्मका थिए। भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनसीबाट करिब 39 किलोमिटर उत्तर पश्चिममा रहेको

का लागि रोहित पौडेलले सर्वाधिक 61 रन बनाएका छन्। उनले 67 बलमा 3 चौका र 1 छक्काको सहयोगमा 61 रन बनाएका हुन्। त्यस्तै करण केसीले 16 बलमा 40 रन बनाएका छन् भने अर्जुन कुमारले पनि सम्मान 40 रन बनाएका छन्। बसीर अहमद र ईशान पाण्डेले सम्मान 37 रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले 22 रन बनाएका छन्। बलिङतर्फ ओमनका लागि शाह, फैसल, सकिल र अहमद करण चुनावले सम्मान 2-2 विकेट लिए। यस्तै हस्नेन शाहले 1 विकेट लिए। ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ। ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा मिनिस्ट्री ट्रफ 1 खेल भइरहेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। साझा मुद्दामा मुख्यमन्त्रीको मोर्चाबन्दी प्रधानमन्त्रीसँग सामूहिक संवादको तयारी। कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजय बाबु निर्वाचित। हुलाक सेवालाई व्यवस्थित गरिने मन्त्री तिमल सिन्हाको भनाई। प्रदेशका अधिकार र संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूको साझा चासो। हिमतालमा पहिरो खस्ता बुढी गण्डकीमा बाढ़ी आएको सरकारी टोलीको निष्कर्ष। चाडपर्व विशेष सुरक्षा योजना लागू। देशभर 50,000 बढ़ी प्रहरी परिचालन। पानामामा भूकम्पपछि आपतकाल घोषणा र नेपालले ओमानलाई दियो 264 रनको लक्ष्य। हेलम्बु खबर अहिलेको लागि सकिएको छ। अर्को खबर लिएर भोलि बिहान 5:40 उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आई सिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई जयमसी तथा ख्रिष्टे अभिवादन। म गोविन्द विश्वकर्माको तर्फबाट प्रिय मित्रहरू सदाझै आउनुहोस्। आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै जानेछौ। आज म मत्तीको पुस्तक 13 अध्यायको 44 46 पदसम्म पाठ गर्नेछु। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। शीर्षकमा लेखिएको छ गाढ धन र मोतीको दृष्टान्त। यहाँ गार्डनको बारेमा यशुले बताउँदै हुनुहुन्छ र मोतीको बारेमा यशुले बताउँदै हुनुहुन्छ। एउटा बहुमूल्य कुराको बारेमा उहाँले आफ्ना चेलाहरूलाई बताउँदै हुनुहुन्छ अनि उहाँले विभिन्न किसिमका दृष्टान्तहरूको बारेमा चाहिँ बताउँदै विभिन्न उदाहरणहरू दिँदै आफ्ना चेलाहरूलाई र उहाँलाई पछ्याउनेहरूलाई उहाँले स्वर्गको राज्यको बारेमा बताउँदै हुनुहुन्छ। स्वर्गको राज्य के हो त? यशुलाई विश्वास गरे भने के हुन्छ? उहाँलाई पछ्याउँदा पाउने प्रतिफल के हो भनेर मानिसहरूको मनमा कौतूहलता थियो। मानिसहरूले जान्न खोजिरहेका थिए। त्यसकारण यीशुले स्वर्गको राज्यका बारेमा विभिन्न उदाहरणहरू दिएर बताउँदै हुनुहुन्छ। यहाँ 44 पदमा यसरी लेखिएको छ, स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गार्डन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाई राख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ र त्यो खेत किन्छ। त्यसै गरी 45 पदमा यसरी बताइएको छ, फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो, त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो। परमेश्वरलाई महिमा भएको होस्। वचन अध्ययनबाट तपाई सबैजनाले वचन सुनाईबाट आशिष प्राप्त गर्नुभएको होस्। यहाँ बताइएको छ कि स्वर्गको राज्य एउटा गार्डन जस्तो भनेर बताइएको छ। गार्डन एउटा बहुमूल्य कुरा हो, जहाँ चाहिँ सदियौंदेखि धेरै वर्ष पहिले ती हाम्रा पुर्खाहरूले लुकाएर राखेका ती हीरा, चाँदी, सुन, विभिन्न बहुमूल्य त्यो एउटा धन सम्पत्ति, जहाँ चाहिँ एउटा खेतमा एउटा जमीनमा गाडेर राखिएको हामीले भेट्न सक्दछौ। जब त्यो एउटा खेतमा राखिएको त्यो गाडिएको त्यो धन एकजना मानिसले भेट्टाउँछ, तर त्यो खेत उसको हुँदैन, त्यो जमिन उसको हुँदैन। उसलाई थाहा छ त्यहाँ बहुमूल्य सम्पत्ति छ, उसले जब भेट्टाउँछ, तर त्यो खेतको जुन मालिक हो, जसको त्यो जमिन हो, उसको अनुमति बिना उसले त्यो खेतबाट कुनै पनि धन सम्पत्तिहरू लिएर जान सक्दैन। त्यो गार्डन उसले देखेको छ, थाहा छ, बहुमूल्य कुराहरू त्यहाँ छन्, तर त्यो उसले लिएर जान सक्दैन। तर जब उसले त्यो कुरा थाहा गर्छ, त्यो जमिनमा गार्डन लुकाएर राखिएको रहेछ, तब ऊ निकै रमाउँदछ, निकै आनन्दित हुन्छ, निकै खुसी हुन्छ र आफूसँग भएको सबै कुरा भनेर भनिएको छ। यहाँ आफूसँग भएको सबै कुरा बेच्छ र त्यो खेत किन्छ। यो एउटा मानिसले बहुमूल्य कुरा, उसले कल्पना नै गर्न नसकेको कुरा प्राप्त गरेको जस्तो एउटा उदाहरण दिएको हामीले पाउँदछौ। उसले त्यो खेतलाई आफूसँग भएको सबै कुरा बेच्छ। आफूसँग भएको सबै कुरा भनेको उसँग घर होला, उसँग विभिन्न किसिमका धन सम्पत्तिहरू होलान्, उसँग के छ, आफूसँग भएका ती सबै कुराहरूले बेचेर केवल त्यो जग्गा किन्नको लागि, त्यो जमिन किन्नको लागि, त्यो खेत किन्नको लागि उसले ती सबै कुराहरू बेच्छ। त्यो किन ऊ त्यति धेरै खुसी भयो भन्दा उसलाई थाहा छ त्यहाँ एउटा गार्डन लुकाएर राखिएको छ, एउटा जमिन मुनि धेरै सम्पत्तिहरू लुकाएर राखिएको छ। स्वर्गको राज्य पनि त्यस्तै हो भनेर येशु प्रभुले बताउँदै हुनुहुन्छ। प्रियहरू, हामी कतिपय विश्वासीहरू पनि प्रभुलाई विश्वास गरिसकेपछि कहिलेकाहीँ हामी निराश हुन्छौं, कहिलेकाहीँ हामी कहाँ छौं, हामी के अवस्थामा छौं, कस्तो अवस्थामा छौं, स्वर्गको राज्यमा हामी प्रवेश गरेर पनि कहिलेकाहीँ हामीमा त्यो किसिमको चमक, त्यो किसिमको आनन्द, त्यो किसिमको खुसी हामीसँग नहुन सक्छ। तर यहाँ वचनले भन्दछ, स्वर्गको राज्य यति बहुमूल्य हो, यति महत्वपूर्ण हो, हाम्रो रूपियाँ पैसा धन सम्पत्तिले पनि किन्न नसकिने राज्य हो स्वर्गको राज्य। यहाँ एउटा मानिसले जसरी गार्धन लुकाएको थाहा पाउँछ, आफूसँग भएको सबै कुरा बेच्छ, कति खुसी हुन्छ ऊ, निकै हर्षित हुन्छ। ती सबै कुराहरू किन बेच्छ भने त्यो खेत किन्न पाऊ भनेर, त्यो खेत त्यो जमिन किन्न पाऊ भनेर उसले आफूसँग भएको सबै कुरा बेच्छ। आज तपाईँ र मैले परमेश्वरलाई विश्वास गरिसकेपछि हामी आत्मिक रूपमा परमेश्वरको राज्यमा हामी प्रवेश गरिसकेका छौं। अब हामीले संसारमा भएको कुनै कुरा, संसारमा भएको यावत कुराहरू भन्दा बहुमूल्य कुरा त हामीले प्राप्त गरिसकेका छौं। अब त्यो कुरालाई हामीले पक्री राखेर त्यो कुराको हामी हर्ष उमङ्ग खुशी मनाउनु पर्दछ भनेर बाइबलमा बताइएको छ। फेरि हामीले अर्को हामी पद यहाँ पढ्दै जाँदाखेरि यहाँ यीशुले फेरि भन्दैनन् स्वर्गको राज्य के हो भन्दाखेरि एउटा असल मोती खोज्ने एउटा व्यापारीको जस्तो हो। हामीलाई थाहा छ व्यापारीहरूले चाहिँ पक्कै पनि एउटा असल असल कुराहरू, एउटा बहुमूल्य कुराहरू उनीहरूले खोजिरहेका हुन्छन्। मोती खोज्ने, मोती कति बहुमूल्य छ त्यसको खोजी गर्ने एउटा व्यापारी जस्तो, व्यापारीको जस्तो यहाँनिर तुलना गरिएको छ, जसले चाहिँ बहुमूल्य मोती उसले प्राप्त गर्दछ र त्यो बहुमूल्य मोती चाहिँ उसले खोज्दाखेरि कुनै ठाउँमा उसले त्यो बहुमूल्य मोती, एकदमै मूल्यवान मोती भेट्दछ र त्यो मोती किन्नका लागि उसले आफूसँग भएको सबै कुरा बेचेर त्यो मोती किन्छ। यहाँ एउटा हाम्रो धन सम्पत्तिको कुरा गरिएको छ कि बहुमूल्य, त्यसको कुनै मूल्य छैन, त्यो एउटा सामान्य रूपियाँ पैसाले हामीले किन्न सक्दैनौ, तर त्योभन्दा बहुमूल्य कुरा हामीले प्राप्त गर्यौं र हामीसँग भएको सबै कुरा बेचेर त्यो किन्यौं, त्यो जस्तो एउटा खुसीको कुरा केही हुन सक्दैन। यहाँ स्वर्गको राज्यलाई पनि त्यहीसँग तुलना गरिएको छ। प्रियहरू, आज परमेश्वरको राज्यमा हामी प्रवेश गरिरहँदाखेरि त्यो एउटा बहुमूल्य कुरा हामीले प्राप्त गरेका छौं भन्ने कुराको तपाईँ र मैले खुशी र आनन्द मनाउन सक्नु पर्दछ। हाम्रो धन सम्पत्तिले, रूपियाँ पैसाले, हाम्रो गरेको कामले हामीले स्वर्गको राज्य प्राप्त गर्न सक्दैनौ, तर येशूमाथि गरेको हाम्रो विश्वासका कारणले तपाईँ र मैले स्वर्गको राज्यमा हामीले प्रवेश पाउँदछौ, स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। म केही बाइबलका अन्य खण्डहरू पढेर तपाईँलाई उत्साह दिन चाहन्छु। मत्तीको पुस्तक 6 अध्यायको 19 र 20 पदमा यसरी लेखिएको छ, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्दछन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्दछन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि छोड्दैन। संसारमा भएको धन सम्पत्तिले, रूपियाँ पैसाले स्वर्गको राज्य किन्न सक्दैन, अथवा संसारको रूपियाँ पैसा नाश भएर जान्छन्, ती सबै चोरले लगेर जान सक्छन्, ती खियाले खाएर जान सक्छन्, हामी मृत्युपछि हामीले लगेर जानुपर्ने केही पनि हुँदैन। हामी जस्तो आएका छौं त्यस्तै हामी जानुपर्ने हुन्छ। तर स्वर्गको लागि धन सम्पत्ति थुपार भन्ने कुरा गरिएको छ, जो चाहिँ सदा सर्वदा अटल रहन्छ। यसको अर्थ आज तपाईँ र म संसारमा के को लागि जिइरहेका छौं भन्ने कुरालाई खचखचाइरहेको छ। संसारको लागि धन सम्पत्ति थुपार्ने कुराको लागि हामी हाम्रो जीवनलाई समर्पण गरिरहेका छौं कि, अथवा हामी स्वर्गको लागि धन सम्पत्ति थुपार्ने कुरामा हाम्रो मन, हाम्रो तन, हाम्रो ध्यान हामीले लगाएका छौं। हामीले त सबैभन्दा बहुमूल्य कुरा प्राप्त गरिसकेका छौं, स्वर्गको राज्य। हामीले अगाडि हेर्यौं उदाहरणहरू, आफूसँग भएका सबै कुराहरू बेचेर सिद्ध्याएर एउटा बहुमूल्य कुरा उनीहरूले प्राप्त गरेको जस्तै कति खुशी भएका थिए ती व्यक्तिहरू, त्यस्तै स्वर्गको राज्य पनि हामीले हाम्रो धन सम्पत्तिले किन्न नसक्ने त्यो राज्य अनन्तको राज्य हो। त्यसको अगाडि संसारको कुराहरू सबै नाशवान छन् प्रियहरू। त्यसकारण आज तपाईँ र मेरो ध्यान कटा छ। त्यसै गरी मर्कुसको पुस्तक 8 अध्यायको 36 पदमा यसरी बताइएको छ, किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ र। यहाँ हामीले हेर्न सक्दछौ कि मानिस संसारमा धन सम्पत्तिको लागि, आफ्नो लागि केही कुरा खाउला, के लाउला, के पिउला, भोलि मेरो भविष्यका लागि भनेर धेरै कुराहरू यहाँनिर थुपारेर राखेको हामीले भेट्न सक्दछौ। मानिसको स्वभाव आज त्यो खालको हुन्छ प्रियहरू। हामी संसारको धन सम्पत्तिका लागि, संसारको विभिन्न किसिमका भौतिक सुविधाका लागि तपाईँ र हामी दौड़िरहेका हुन्छौं। तर वास्तवमा यहाँ बताइएको छ वचनमा, मानिसले सारा जगत हात पार्यो तर उसले आफ्नो प्राण गुमायो, उसले आफ्नो जीवन गुमायो, उसलाई के लाभ भयो? त्यसकारण धेरै महत्वाकांक्षी भएर हामीले देखेका छौं संसारमा ठूला ठूला धनी मानिसहरूले पनि अन्तिममा आफ्नो प्राण उनीहरूले जोगाउन सकेका छैनन्। उनीहरूको प्राण मात्र गएको छैन, तर उनीहरूले आफ्नो आत्मा पनि गुमाएका छन्। जसले येशूलाई विश्वास गरेका छैनन् उनीहरूको अनन्त मृत्यु निश्चित छ, तर जसले येशूलाई विश्वास गरेका छन् स्वर्गको राज्य उनीहरूका लागि सदा सर्वदाका लागि खुल्ला छ। त्यसकारण संसारमा भएका यावत थोकहरूभन्दा बहुमूल्य स्वर्गको राज्य हो। यो कुरालाई तपाईँ हामी विश्वासीहरूले मनन गर्नु अति आवश्यक छ। प्रियहरू, लुकाको पुस्तक 12 अध्यायको 33-34 पदमा पनि यहाँ यसरी लेखिएको छ, तिमीहरूको सम्पत्ति बेचेर दान दियो, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ, स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन छ त्यही तिम्रो मन पनि हुनेछ। आज धेरै विश्वासीहरू आफ्नो विश्वासबाट पतित भएको हामीले देख्न सक्दछौ। धेरै विश्वासीहरू जसले येशूलाई विश्वास गरेका छन्, येशूलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गरेका छन्, उनीहरूले अनन्त जीवन प्राप्त गरेका छन्, तर संसारको धन सम्पत्तिका लागि, संसारको कुराका लागि उनीहरूले आफ्नो विश्वासलाई पक्री राख्न सकेका छैनन्। उनीहरू आफ्नो विश्वासबाट पतित भएका छन्। कति मानिसहरूले येशूलाई चिनेर पनि पछि गएर येशूलाई इन्कार गरेका छन्, कारण संसारको धन सम्पत्ति भौतिक मौज मजाका लागि। त्यसकारण प्रियहरू, आज संसारमा भएका यावत कुराहरूभन्दा बहुमूल्य कुरा आज हामीले प्रभु येशूलाई हामीले प्राप्त गरेका छौं, स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। त्यसकारण प्रियहरू, आज तपाईँ र म जब परमेश्वरलाई हामी विश्वास गर्दछौ, हामीले स्वर्गको राज्य प्राप्त गरिसकेपछि आफ्नो सम्पूर्ण जीवन हामीले परमेश्वरमा समर्पण गर्नु आवश्यक छ। आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्नु निकै आवश्यक छ। प्रियहरू, लुकाको पुस्तक 14 अध्यायको 33 पदमा यहाँ बताइएको छ, यसकारण तिमीहरू मध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन त्यो मेरा चेला हुन सक्दैन। येशूले भन्दैनन्छ, हामीसँग भएका ती संसारिक कुराहरू, संसारिक विचारहरू, संसारिक धन सम्पत्ति, लोभ लालचहरू, विभिन्न किसिमका कुराहरू हामीसँग हुन्छन्। जब हामीले येशूलाई विश्वास गर्दछौ, हामीसँग भएका ती सबै कुराहरू हामीले त्याग्न सक्नुपर्दछ। जब हामीले ती सबै कुराहरू त्याग्न सक्दैनौ अथवा हामी त्यो कुरालाई हामी पक्री राख्दछौ, वचनमा अगाडि पनि भनिएको छ, जहाँ हाम्रो धन हुन्छ त्यहाँ हाम्रो मन हुन्छ। हामीले आफ्नो खुला हृदयले येशूका लागि जीवन समर्पण गर्न सक्दैनौ। त्यसकारण जब तपाईँ र म स्वर्गको राज्य पाएर खुशी मनाउँदछौ, साँच्चैकै त्यो एउटा धन सम्पत्तिले किन्न नसक्ने त्यो अनन्तको राज्य जब तपाईँ र हामीले प्राप्त गर्दछौ, हामीले त्यो कुराको हर्ष मनाएर आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्नु आवश्यक छ। प्रियहरू, त्यसै गरी फिलिपी 3 अध्यायको 7-8 पदमा पनि यसरी बताइएको छ कि पाउलले यहाँ मण्डलीलाई बताउँदैछन् कि, तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर मैला तुल्य म गन्दछु। पाउलले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेका छन्। उनी निकै अधिकार प्राप्त व्यक्ति थिए, उनी निकै शक्तिशाली व्यक्ति थिए। उनी आफ्नो बारेमा बताउँदै गर्दाखेरि उनले भनेका छन् कि म इजरायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूहरूको पनि म हिब्रू, व्यवस्थाको विषयमा भन्यो भने एक फरिसी, जोशको विषयमा भन्यो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा भन्ने हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्खोट ठहरिएको। तर उनले बताउँदछन् कि ती सबै कुरा, जति उनले आफ्नो बारेमा सोचेका छन् संसारमा, उनले जति आफ्नो बारेमा कमाएका छन् संसारमा, कमाएका ती धन सम्पत्ति, मान इज्जत प्रतिष्ठा, एउटा अधिकार प्राप्त एउटा शक्तिशाली मानिस, उनले बताउँदछन् कि तर जति कुरा मेरा निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। येशू ख्रिस्टलाई पाउनु सबैभन्दा बहुमूल्य कुरा उनले ठाने, तर सबै कुरा जसले उनको लागि जुन संसारमा हुँदाखेरि धन सम्पत्ति मान इज्जत प्रतिष्ठा थियो, त्यो सबै कुरा ख्रिस्टका लागि हानि नै उनले ठानेका छन्। किन यस्तो गरे भन्दाखेरि, वास्तवमा उनले आफ्नो जीवन परमेश्वरमा समर्पण गरे, उनले स्वर्गको राज्यलाई एउटा बहुमूल्य कुरा जस्तो उनले ठाने। किनभने त्यो वास्तविक रूपमा बाइबलमा भनेको पनि छ कि हाम्रो संसारमा प्राप्त गरेका ती धन सम्पत्ति, हामीले प्राप्त गरेका मान इज्जत, हामीले प्राप्त गरेका सबै कुराहरू एकपटक छोडेर जानुपर्छ। सबै कुराहरू नाश भएर जानेछन्, तर स्वर्गमा परमेश्वरले हाम्रो लागि त्यो अनन्त इनामहरू परमेश्वरले राख्नु भएको छ। त्यसकारण ती जति पनि लाभदायक कुराहरू छन् ती सबै कुरा परमेश्वरको खातिर, यीशु ख्रीष्टको खातिर ती सबै कुराहरू कुनै मूल्यको पनि रहेनछन् भनेर पाउलले बताउँदछन् प्रियहरू। त्यसकारण आज हामीले कहिलेकाहीँ हामीले यीशुलाई विश्वास गरिसकेपछि, मण्डलीमा हामी गइसकेपछि पनि, जब हामीले तपाईँ र हामीले परमेश्वरलाई विश्वास गरेर उहाँको राज्यमा हामी प्रवेश गरेर पनि कहिलेकाहीँ हामी निराश हुन्छौं। संसारको कुराहरूमा हामीले मन लगाइरहेका हुन्छौं, यावत कुराहरूको हामीले चिन्ता र फिक्री लिइरहेका हुन्छौं, हाम्रो भविष्यको, हामीले भविष्यमा के गर्ने, कसरी धन सम्पत्ति कमाउने भनेर कहिलेकाहीँ त्यहाँतिर हाम्रो मन हुन सक्दछ। तर म तपाईँलाई बताउँदछु, यहाँनिर जसरी एउटा व्यक्तिले गाढ धन प्राप्त गर्नको लागि आफ्नो सबै कुरा बेचेका छन्, जब उनले त्यो किन्दछन् कति खुशी हुन्छन्, त्यसै गरी तपाईँ र मैले त्यो एउटा अनन्त इनाम, अनन्त राज्यमा तपाईँ र मैले प्रवेश गरिसकेका छौं, प्राप्त गरिसकेका छौं। अब संसारमा भएका ती सबै कुराहरू त्यो बहुमूल्य कुराको तुलनामा केही पनि होइनन्। त्यसकारण आज म तपाईँलाई उत्साह दिन चाहन्छु कि रमाउनुहोस्, खुशी हुनुहोस्, तपाईँले बहुमूल्य कुरा प्राप्त गर्नुभएको कुरालाई सम्झिएर तपाईँ उत्साहित हुनुहोस् प्रियहरू। अन्तिममा म केही बाइबलका खण्डहरू पढेर तपाईँहरूको बीचबाट विदा हुन्छु। रोमीको पुस्तक 14 अध्यायको 17 पदलाई म यस समयमा पाठ गरिदिनेछु। किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। परमेश्वरको राज्य एउटा अनन्तको राज्य हो, जहाँ चाहिँ संसारको कुराहरूको लागि हामीले चिन्ता र फिक्री गर्नुपर्ने कुराहरू त्यहाँ हुने छैनन्, तर पवित्र आत्मामा, धार्मिकतामा, शान्तिमा र आनन्दको त्यो एउटा राज्यमा हामीले प्रवेश गर्नु समान हो। त्यसकारण आज तपाईँ र म त्यो कुरालाई सम्झेर उत्साहित हुन आवश्यक छ। त्यसै गरी पहिलो पत्रुस 1 अध्यायको 8-9 पदसम्म म तपाईँको बीचमा पाठ गरिदिनेछु। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। परमेश्वरलाई विश्वास गर्नु भनेको त्यो अनन्तको उत्सव, अनन्तको आशिष, त्यो अनन्तको खुशीलाई आफ्नो हृदयमा धारण गर्नु हो प्रियहरू। त्यसकारण पहिलो पत्रुस 8 अध्यायको 9 पदमा यसरी बताइएको छ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। हालेलुया। साँच्चीकै यो संसारमा आफ्नो आत्मालाई मुक्ति दिनका लागि मानिसहरू धेरै धन सम्पत्तिहरू, रूपियाँ पैसाहरू बगाएको हामीले पाउँदछौ। आफ्नो जीवन मानिसहरूले समर्पण गरेको हामीले पाउँदछौं। आत्मालाई मुक्ति दिनका लागि कति मानिसहरू संघर्ष गरिरहेका हामीले पाउँदछौं। तर वास्तविक रूपमा तपाईँ र मैले त सित्तैमा यीशु ख्रीष्टलाई विश्वास गरेका खातिर, उहाँलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनिकन विश्वास गरेकै कारणले तपाईँ र मैले आफ्नो आत्मामा हामीले मुक्ति प्राप्त गरेका छौं। हामीले अनन्तको जीवन प्राप्त गरेका छौं। हामीले स्वर्गको राज्य, त्यो अनन्त इनाम हामीले प्राप्त गरिसकेका छौं। त्यसकारण यो कुरालाई सम्झिएर प्रियहरू, तपाईँ र हामी दिन प्रतिदिन परमेश्वरलाई धन्यवाद दिएर, परमेश्वरमा उत्साहित भएर, आनन्दित भएर अगाडि बढ़िराख्नु निकै जरूरी छ। आज म तपाईँलाई भन्दछु, तपाईँले असल धन सम्पत्ति प्राप्त गर्नुभएको छ, स्वर्गको धन सम्पत्ति तपाईँले प्राप्त गर्नुभएको छ। हाम्रो रूपियाँ पैसाले किन्न नसक्ने, तपाईँ र हाम्रो कामले हामीले किन्न नसक्ने अनन्तको राज्य तपाईँ र मैले प्राप्त गरेका छौं। एउटा गाढधन, लुकाएर राखेको गाढधन तपाईँले हामीले प्राप्त गरेका छौं। एउटा बहुमूल्य मोती हामीले प्राप्त गरेका छौं। यो जस्तो असल कुरा केही छैन प्रियहरू। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु, हामी दिन प्रतिदिन अन्य कुराहरूको भन्दा पनि परमेश्वरको राज्यमा रमाहाट गर्दै, आनन्द मनाउँदै अगाडि बढ़िराखौं। हुन्छ, आजको वचन अध्ययन र यसको सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
0: हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: टाइम चेक, इट्स 7 PM।
3: अहिले साँझको 7 बजेको छ।

0: ठाउँमा अहिले 1,085 जना चाहिँ हाम्रो ओल्ड सेन्टरमा आउनुहुन्छ। पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेन्डर सेल्टरमा लानको लागि अहिले बनाउँदैछौ।
1: सार्वजनिक यातायातका यात्रु, अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने, चाडबाड लक्षित अनुगमनमा तीव्रता, सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य,
2: हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
1: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल, वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने,
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। 5 सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदी लुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
0: होल्डिङ सेन्टर 37 17 भए र 5,000+ नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा आउनुहुन्छ। पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेन्डर सेल्टरमा लानको लागि उनीहरूले बनाउँदैछौँ। त्यो 1,085 जनाले पहिलो प्राथमिकता आउनुहुन्छ। त्यसले गर्दा पुनर्स्थापना काम पनि अगाडि भएको छ भन्ने चाहन्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोरिडोर लगायत 13 जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्क्रमण क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो, किनकि अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेकोशी नदीमा हामीले गरेका थियौँ, असोज 8-11 सम्बन्धमा पनि पछि फेरि 20 स्थान तहलाई 3 लागि सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गर्यो। सँगसँगै घरबाट पनि निर्णय गरौँ।
5: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
6: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दो रहेछन्। 77 दुईटा जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटबाटी आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
5: उहाँले बाढ़ीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
2: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसै चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य व्यक्तिहरूको वस्तुहरूको चाहिँ सहजता सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
5: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँठफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले श्रम कूटनीति, आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सीप विकासमा जोड़ दिँदै उहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु भएको हो। जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने, सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
7: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्र सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर र दुवै मुलुकको राष्ट्रिय हित नबाँच्ने गरी त्यहाँ अवसर छ, सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुनुभएको छ। अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
5: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भनी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका छौं।
8: दलित भूमि सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन अनि त्यसपछि कानूनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियो बारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
9: अहिले यो पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ। त्यो अनुसन्धानलाई सुन्नुमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासन भित्रै रहने गरी खगेन्द्र सुनारज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन, औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोड़े। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
1: भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
10: निवेदन पेश गर्न पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसपछि सँगसँगै शो घोषणा पनि गर्नुपर्ने हुन्छ। त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो शो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढ़ी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं,
1: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: क्यास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
15: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
15: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
15: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
16: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बड़ा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुला तर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
17: रसुवा भटेकोसी बाढ़ीमा तपाईंका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकीन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
10: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको स्थायी ठेगाना भएको स्थानीय तहको वडामा सम्पर्क गरेर निवेदन दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाणपत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेश चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्था समितिमा पेश गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यसलाई दाबी विरोधका लागि, र 7 दिने सूचना निकालिसकेपछि त्यसको एकिम विवरण चाहिँ कार्यकारी समितिमा जान्छ र कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
17: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्चेकी संगीता नेपालको जस्तै बाढ़ीले तपाईँको पनि नागरिकता बगाएको छ, फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
18: बाढ़ीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागज पत्र बनाउनलाई म गोडामा आएर उडाको सेवा लिएर दाजुसँग सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो प्रतिनिधि थियो, त्यही पनि कहीँ ओडाहरूमा बसिरहेको हुन्छ होला, सबैको प्रार्थना हुन्छ, त्यो ओडा केही नभए ठाउँमा चाहिँ ओडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिनिधि भने अलिक सघाउँछ र सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब ओडामा चाहिँ ओडा सेवा लिने, ओडाको सहयोग गराउने, ओडा सेवा फर हराए सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नाता बनाइदिनु भनेर सिफारिस दिदी बनाइदिनुहुन्छ ओडा अध्यक्षज्यूले, त्यही बनाए त्यही लिएर जिल्लामा जान्यो। हामी पैसा लाग्दैन, 1 रुपियाँ पैसा पनि तिरेको छैन हामीले अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
17: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो, फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईंलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढ़ी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान,
19: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
1: बाढ़ी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
20: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौ।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
20: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
20: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
22: बूढी गण्डकी बाढ़ीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढ़ी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बूढी गण्डकीमा बाढ़ी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनस्थापनाको काम अघि बढ़ेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढ़ी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महससँग कुराकानी गरेका छौं।
19: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं, र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मिडियाहरू हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमान्ड पोस्टको, विपद कमान्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखजीको अध्यक्षतामा हुन्छ, त्यो बैठक बसेर आवश्यक समन्वय, त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यौं भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 स्वास्थ्य प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुमनुम्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ, तनहुँ, चितवन, नवलपरासी, पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3। बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
0: बाढी पीड़ितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्? केही छ
19: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखियो र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हुन्छ।
0: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
19: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं। त्यो सँगसँगै तर केही 1-2 स्टेसनहरू चाहिँ फेरि सेकआउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समयपछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भएको उस स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिराखेको थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ वाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
0: अब बाढीको जोखिम छ कि छैन नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछ?
19: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस 1 एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
0: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बाढ़ीले खानेपानी विद्युत सड़क अवरुद्ध भएका क्षेत्रमा चाहिँ तत्काल के कस्तो व्यवस्था गरिएको छ?
19: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाइरोडबाट पनि पठाइरहेको अवस्था छ।
22: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार। हिमतालमा पहिरो खस्दा बुढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गर्न लागि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ।
2: टाइम चेक इट्स 8 पीएम।
3: अहिले बेलुकीको 8 बजेको छ।

0: हेलो, के छ हौ सुरजितिङ?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो। फर्केर बस है त।

0: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु।
1: कस्तो छ तपाईँलाई अहिले?
2: मेरो मोबाइल खोइ।
1: तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे।
2: अनि मेरो ब्याग?
1: 3 हप्तापछि बल्ल तपाईँको होस्।
3: होइन होस् सोल्टी, तिम्रो लाउरे फर्केर आउँदैन। म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
4: खोइ त छोरी, तिम्रो लाउरे अझै आएन, अब त आशै मरिसक्यो।

이렇게 나오는 거?

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।